0: वफाकी घरू वजीर मोहसिन नकवी जी जिदा में मके जे वक्ती गवर्नर सां मुलाकात। मोहसिन नकवी ऐं शहज़ादे सऊद बिन मशल बिन अब्दुल अज़ीज़ सां मुलाकात कई। मुलाकात दौरान जिदा जो गवर्नर ऐं ॿिया शाही ख़ानदान जा फर्द बि मौजूदु हुआ। घरू वज़ीर पाक सऊदी लाॻापनि खे वधीक मज़बूत बणाइण वारो अज़म वरजायो वियो। हज जा बहितरीन इंतज़ाम करण ते थोरा मञिया।
1: سینئر صوبائی وزیر شہجیر انعام محمود صاحب وفاقی وزیر رانا محمد قاسم نون جی ملاقات آزاد کشمیر کی صورتحال قومی یکجہتی بابت خیال ان کی دے وٹ والانر کشمیر میں انسانی حقن کی بھنج کرنے کی مذمت پارلیمانی کمیٹی سندھ حکومت وچ میں سہکار کے مضبوط بنائن سے اتفاق شہجیر انعام محمود چاہے تو کشمیر جڑے قومی مفاد سے وفاقی صوبائی ادارن میں رابطہ ہم آہنگی انٹر ہے۔ کشمیر مسئلہ پاکستان کی پردہی پالیسی جو اہم حصہ ہے۔
0: लाहौर में परॾेही औरतुनि खे अगवाबाद ज़्यादती करण वारे केस में गिरफ़्तार नायब वज़ीर आज़म एसाक डार जे ॾोहिटे मोहम्मद रज़ा डार समेत चार ॼणा अदालत में पेश। पुलिस रज़ा डार, हसन रज़ा, सिकंदर खान, साजिद अली खे अदालत में पेश कयो। जांच आफ़िसर पारां अदालत खे जवाबदारनि जो 14 ॾींहनि जो जिस्मानी रिमांड ॾियण जी इस्तदा। अदालत रज़ा डार समेत चइनी जवाबदारनि खे 4 ॾींहनि जी जिस्मानी रिमांड ते पुलिस हवाले करे छॾियो। ॿीहर 8 जुलाई ते पेश करण जो हुकुम। नेंदरलीड जे औरत रज़ा डार समेत 5 ॼणनि खिलाफ़ अगवा ऐं ज़्यादती जो केस दाख़िल करायो आहे। पुलिस गुज़िरियल ॾींहनि मुबैना तौर अगवा थियल ॿिन्ही औरतुनि खे बाज़ियाब करायो हो।

0: कॉलम में मौजूद आहिन फौजी भाइरन लाइ ख़ुसूसी रियायत हूंदी राबते लाइ फौजी अब्दुल करीम 0301-54-4456 ऐं तौकीर अहमद 0306-1623-793
1: मेहरान आयरन स्टोर हालानी होलसेल डिपो अ नेम टू बी ट्रस्टेड
2: सरिया गार्डर टीयर एंगल चैनल पट्टी लोही दरवाजा सिल्वर जा चौंग सीमेंट रेती क्रेश आई रंग वगैरह बाजार का बारिया दस्तियाब आई
1: हाने यचो मेहरान आयरन स्टोर नज़्द बलोच पेट्रोल पंप नेशनल हाईवे हालानी
2: राबते लाए प्रोप्राइटर गुलाम नबी मुगल 0300-320-04372 आई 0242-460100
3: अस्सलाम वालेकुम अदा
4: वालेकुम अस्सलाम अदा छो परेशान आई
3: अदा नओ दुकान खोलियो तम पर हले ही न तो छा कजे
4: अदा दुकान जी मशवरी कराई थई
3: न अदा
1: यार आज कल शहरन तोड़े गोठन में जी मेरा पर एफएम 94 ही हले थो मो पंजो दुकान खोलियो तो एफएम मेरा पर ते पब्लिसिटी कराई कारोबार एड़ो कामयाब हो जो एड बंद कराण ते दिल्ली न थी चवे
3: मुझे दुकान जी बेड हरंदी
4: हां दा कारोबारी इश्तिहारात आम इतला मिलाद मजलिस सालगिरह जी मुबारक मतलब हर किस्म जी एडवर्टाइजिंग हलंदी आए
3: अदा जल्दी कर मुखे बुंजी एड्रेस तो बुदा
1: ऑफिस जी मेरापुर एफएम 94 नज़्द गर्ल्स डिग्री कॉलेज हालानी रोड मेरापुर
4: राबते लाए हाकिम अली जिसकानी
5: 0399-2836
6: मेहरापुर के हो तो आवाज भी मेहरापुर की है सुनते रहो जी एफएम 94
7: خوش جیو آہی تے جہان واہی صحت واہی تے سب کچھ آہی پروگرام صحت جی گال میں اساں جے اسٹوڈیو میں موجود ہوتا ہیں سندھ جا مشہور و معروف ڈاکٹر منظور حسین میمن صاحب جے کہ مختلف بیماریوں بابت جان دیندا آہن ڈاکٹر صاحب کراچی اسلام آباد ان نواب شاہ جا مشہور و معروف ڈاکٹر ہیں جرمن ہومیوپیتھی کلینک سامو ودھن پوٹرا پیٹرول پمپ گورڈی کبی روڈ مہراپور میں اج کل مریضن جو علاج کرنا ہن جرمن جے کی جرمنی ملک ہے جرمنی جی فرنچائز ہے ڈاکٹر صاحب جی جے کی کراچی میں بھی ہے حیدرآباد میں بھی ہے اساں جے مہراپور شہر میں ڈاکٹر صاحب جی تاون سائتے کھولی ہوئی جو ڈاکٹر صاحب اصل ہتان جی میسجز مختلف بیمارن بابت جان پہچان جے سلسلے میں ڈاکٹر صاحب ایف ایم ریڈیو تے اچھی کرے یا ہتے 2021 میں اچھی کرے جکا کلینک کھول رہے جو آغاز کیا چھو جو ڈاکٹر صاحب جو چوڑا ہے کا بھی بیماری لا علاج نہ یقین یہ ہی ہے کا بھی بیماری لا علاج نہ ہے کدیں بھی اواں کے مایوس نہ ہے تھینو شفا دین والی ذات اللہ تعالیٰ جی ہے کافی اڑا مریض جے کے مختلف وجن وجن اسپتالن میں وجن وجن ہاسپٹلس میں لا علاج تھی کرے آیا ڈاکٹر صاحب وٹ آیا اللہ تعالیٰ جی حکم سے الحمدللہ

0: وزیر اعظم شہباز شریف کی قیادت میں پاکستانی افتی شہید آیت اللہ خامنائی کی آخری رسم میں شرکت. نائب وزیر اعظم اسحاق ڈار, فیلڈ مارشل سید آصف منیر, پیپلز پارٹی چیئرمین بلال بھٹو زرداری, اسپیکر سردار ایاز صادق, وڈے وزیر معاذ علی شاہ بین شہید آیت اللہ خامنائی کی آخری رسم میں شرکت کی. پاکستانی وفد تہران کی مسجد مسلح پہنچی شہید آیت اللہ خامنائی کے مرد فاتحہ پڑھی دعا بھی گھری. وزیر اعظم شہباز شریف, نائب وزیر اعظم اسحاق ڈار, فیلڈ مارشل آصف منیر, پیپلز پارٹی چیئرمین بلال بھٹو زرداری بین ایرانی صدر بی قیادت سے بھی ملاقات کی. ایرانی فوج جو شہید سپریم لیڈر کی آخری رسم سے امریکی اسرائیلی حملے کی صورت میں بھرپور جواب دینے کا اعلان. ایرانی فوج کے سربراہ چاہیے تھا شہید آیت اللہ خامنائی جو امریکہ اسرائیل کا پلان ورتو ویندو. محمد طاقت قالیباف چاہیے تھا امریکہ کے اپنے حرمز میں مداخلت کرن نہ دینی ویندی. اسرائیل امریکہ ایران گالین دوران ایرانی پڑے وزیر عباس راکچی اسپیکر محمد باقر قالیباف کے قتل کرن جو منصوبہ جوڑے ہو. امریکی میڈیا جی رپورٹ, واشنگٹن پوسٹ نیو یارک ٹائمز پینچی رپورٹس میں جانے ہوا ہے تا امریکہ پارا اسرائیلی منصوبے بابت وچ اوبھر جے ملکن کے آگاہ کدی. عباس راکچی باقر قالیباف کے بھی محتاط رہن بابت چیو ہو. اسرائیلی رتھا بندی جو مقصد امریکہ ایران وچ میں جنگ بندی گالین کے روکن ہو.
1: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज.
2: इरशाद ऑटोस आई होंडा शोरूम मेहरापुर, होंडा मोटरसाइकिल जो पुर एतमाद आई बा अख्तियार इदारो. इरशाद ऑटोस आई होंडा शोरूम मेहरापुर, नईन मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कर रेट ते दस्तयाब आहे. सर्विस सेंटर एटलस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे. होंडा कंपनिया जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद. इरशाद ऑटोस ते पेंजी होंडा मोटरसाइकिल जी करायो ट्रेनिंग कंप्यूटराइज जैपनीज टेस्टिंग मशीन जरिए जैमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर. फ्यूल एडजस्टमेंट RPM जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन जरिए कई वनिए थी. होंडा जे क्वालिफाइड टेक्नीशियन जी जेर निगरानी. इरशाद ऑटोस हालानी रोड मेहरापुर, राब्ते जे लाए 0320180003.
3: रोशनी का काफिला मंजिल की तरफ